0: टीआरक्यू कोटा और एडवांस ऑथोराइजेशन स्कीम के तहत यूरोपीय यूनियन और अमरीका को बरामद होने वाली चीनी पर नाफिज नहीं होगी, ताकि दीगर ममालिक की खुराक की यकीनी फराहमी से मुतालिक जरूरियात को पूरा किया जा सके। वो खेप जो बरामद के लिए फिजिकल पाइपलाइन में है, उन्हें इस पाबंदी से मुस्तस्ना रखा गया है। मगरबी बंगाल हुकूमत ने आलू, प्याज, फल, सब्जियों, गजाई अजनास और दीगर जरूरी अशिया की बैन रियासती नकलो हरकत पर आयद सभी पाबंदियां हटा ली हैं। ये पाबंदियां साबिका टीएमसी हुकूमत की जानिब से आयद की गई थीं। दूसरी जानिब एक अहम पेशरफ्त के तौर पर मगरबी बंगाल हुकूमत ने असातिजा के तकर्रुरात, म्यूनिसिपल तकर्रुरात और इमदाद बाहमी खिदमात तकर्रुरात घपलों से मुतालिक मामलों को सीबीआई के सुपुर्द करने का फैसला किया है। मगरबी बंगाल हुकूमत ने उन सभी अफराद की खिदमात को खत्म कर दिया है जिनका सबुकतोशी के बाद टीएमसी हुकूमत की जानिब से दोबारा तकर्रुर किया गया था। तफसील हमारे नामा निगार से।
1: किसानों और ताजिरों को बड़ी राहत देते हुए मगरबी बंगाल हुकूमत ने जरई अशिया की दीगर रियासतों में बरामदात पर आयद पाबंदियों को हटा लिया है। जरई मार्केटिंग के महकमे की जानिब से जारी करदा नोटिफिकेशन के मुताबिक आलू, प्याज, सब्जियां, फल, गजाई अजनास और तिलहन की अब रियासती सरहदों के पार बिला रुकावट हमलों नकल की जा सकती है। जिला इंतजामिया, पुलिस और ट्रांसपोर्ट हुकाम को इस हुक्मनामे के निफाज को यकीनी बनाने की हिदायत दी गई है। वजीर आला सुवेंदु अधिकारी ने कल नबन्ना में बताया कि इस फैसले से छोटे और हाशिया बरदार किसानों और ताजिरों को फायदा पहुंचेगा। उन्होंने जोर देकर कहा कि किसानों को अब उनकी पैदावार का वाजिब दाम मिलेगा। वजीर आला ने यह भी इंतबाह दिया कि जरई अशिया से लदी गाड़ियों को अगर बैन रियासती सरहदों पर गैर जरूरी तौर पर रोका गया या हिरासा किया गया तो अफसरान के खिलाफ सख्त कार्रवाई की जाएगी। इस फैसले से जरई बरामदात में आसानी पैदा होने और मगरबी बंगाल के किसानों और ताजिरों को पेश आ रही मुश्किलात में कमी आने का इम्कान है। कोलकाता से संदीप पौन की रिपोर्ट के साथ खबरनामे के लिए जमीर रजवी।
0: हुकूमत ने मरकजी जांच ब्यूरो सीबीआई के डायरेक्टर प्रवीण सूद की मुद्दत में एक साल की तौसी की है। अमले और तरबियत के महकमे की जानिब से जारी किए गए सरकारी हुक्मनामे के मुताबिक काबीना की तकर्रुरात से मुतालिक कमेटी ने जनाब सूद की मुद्दतकार को जांच एजेंसी के डायरेक्टर के तौर पर इस महीने की 24 तारीख से आगे तौसी देने को मंजूरी दी है। वजीर आजम नरेंद्र मोदी कल अबू जहबी का दौरा करेंगे जो उनके पांच मुल्कों के दौरे का पहला मरहला होगा। इस दौरे के दौरान वो मुत्तहदा अरब अमारात, नेदरलैंड्स, स्वीडन, नॉर्वे और इटली जाएंगे। वजीर आजम का ये दौरा जुमे से इस महीने की 20 तारीख तक जारी रहेगा। वजारत खारजा में मगरबी उमूर के सेक्रेटरी सीबी जॉर्ज ने बताया कि पांच मुल्कों के अपने दौरे के पहले मरहले में जनाब मोदी यूएई के सदर मोहम्मद बिन जायद अन्नहयान से मुलाकात करेंगे। उन्होंने कहा कि दोनों रहनुमा दोतरफा उमूर, खासतौर पर तवानाई के शोबे में तावुन और बाहमी दिलचस्पी के इलाकाई और बैनुल अक्वामी मामलात पर तबादला ख्याल करेंगे। ये जनाब मोदी और यूएई के सदर शेख मोहम्मद बिन जायद अन्नहयान की सिर्फ पांच महीनों में दूसरी बिलमुशाफा मुलाकात होगी। तवक्को है कि दोनों ममालिक कल जामे स्ट्रेटेजिक शराकत दारी को मजीद आगे बढ़ाएंगे, जबकि मुत्तहिद अरब अमारात में मुकीम 40 लाख से ज्यादा भारतीयों की फलाह और बहबूद भी इस बातचीत के एजेंडा में शामिल होगी। मजीद तफसील हमारे नामा निगार से।
2: भारत और मुत्तहिद अरब अमारात खित्ते की अहम तरीन तवानाई शराकत दारी रखते हैं। मुत्तहिद अरब अमारात इस वक्त भारत को खाम तेल फराहम करने वाला चौथा बड़ा मुल्क है, जो मुल्क की कुल जरूरत का तकरीबन 11% पूरा करता है। रकीक कुदरती गैस के मामले में भारतीय कंपनियों ने अबूजबी की ADNOC गैस के साथ तवील मुद्दती सप्लाई मुआहदे किए हैं, जिनकी मजमू मकदार 4.5 मिलियन टन है। मुत्तहिद अरब अमारात गुज़श्ता 25 बरसों के दौरान भारत का तीसरा सबसे बड़ा तजारती साझेदार और गैर मुल्की सरमायाकारी का सातवां बड़ा जरिया है। ऐसे में जबकि मगरबी एशिया मौजूदा वक्त में अपने सबसे हंगामा खेज दौर से गुजर रहा है, अबूजबी में दोनों रहनुमाओं के दरमियान जुमे की मुलाकात को दोनों मुल्कों के लिए इस्तेहकाम और तवील मुद्दती स्ट्रेटेजिक आजम के तौर पर देखा जा रहा है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: ये खबरनामा आकाशवाणी से नश्र किया जा रहा है। उत्तर प्रदेश में गुज़श्ता 24 घंटे में धूल भरी आंधी और गरज चमक के साथ होने वाली बारिश से 60 लोग हलाक हुए हैं। वजीर आला योगी आदित्यनाथ ने इन मामलों का नोटिस लिया है और हुकाम को कहा है कि वो मुतासिरा लोगों की मदद के लिए हर जरूरी इकदाम करें। पेश है हमारे नामा निगार की ये रिपोर्ट।
1: भदोही जिले में सबसे ज्यादा 15 हलाकतें हुई हैं। 12 سے زیادہ لوگ زخمی ہوئے ہیں جو مختلف اسپتالوں میں زیر علاج ہیں۔ مرزا پور میں 10، فتح پور میں 9، بدایوں میں 5 اور بریلی میں 4 افراد ہلاک ہوئے ہیں۔ سب سے زیادہ اموات گرج چمک، دیواروں اور پیڑوں کے لوگوں اور گاڑیوں پر گرنے کی وجہ سے ہوئی ہیں۔ ریاست کے کئی علاقوں میں کل اچانک موسم میں تبدیلی آ گئی اور متعدد ضلعوں سے بجلی کے کھمبوں اور پیڑوں کے گرنے کی خبریں ملیں، جس کی وجہ سے بجلی کی فراہمی اور روڈ ٹریفک میں رکھنا پڑا۔ بارش کے ساتھ ہونے والی ژالہ باری سے فصلوں کو زبردست نقصان پہنچا ہے۔ لکھنؤ سے سشیل چندر تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی۔
0: بھارتی محکمہ موسمیات آئی ایم ڈی نے آج مغربی مدھیہ پردیش اور مغربی راجستھان کے دور دراز علاقوں میں گرم لہر سے شدید گرم لہر رہنے کی پیش گوئی کی ہے۔ مشرقی راجستھان، گجرات اور مہاراشٹر کے دور دراز علاقوں میں بھی گرم لہر کی صورتحال رہے گی۔ موسمیاتی محکمے نے آج اروناچل پردیش، آسام اور میگھالیہ میں شدید سے انتہائی شدید بارش ہونے کی پیش گوئی کی ہے، جبکہ دلی، پنجاب، ہریانہ، بہار، چھتیس گڑھ، چندی گڑھ، اوڈیشا، مغربی بنگال اور شمال مشرقی ریاستوں میں آج گرج چمک کے ساتھ چھینٹے پڑنے کا امکان ہے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ چین کے صدر شی جن پنگ کے ساتھ دو روزہ مذاکرات کے لیے کل شام بیجنگ پہنچ گئے۔ مذاکرات کے دوران ایران جنگ، توانائی کے عالمی بحران، تجارتی کشیدگی، تائیوان اور مصنوعی ذہانت جیسے موضوعات ایجنڈا میں شامل رہنے کی توقع ہے۔ ایران کے ساتھ جاری جنگ کے بیچ اسرائیلی وزیر اعظم بنیامین نتن یاہو خفیہ طور پر یو اے ای پہنچے اور انہوں نے ملک کے صدر سے ملاقات کی۔ نتن یاہو کے دفتر سے جاری بیان کے مطابق اسرائیلی وزیر اعظم نے یو اے ای کے صدر شیخ محمد بن زائد ان نہیان کے ساتھ بات چیت کی۔ اس بیان میں مذکورہ میٹنگ کو اسرائیل اور یو اے ای کے درمیان تعلقات میں ایک تاریخی کامیابی بتایا گیا ہے، حالانکہ کامیابی سے متعلق تفصیلات کا ذکر نہیں کیا گیا۔ دوسری جانب یو اے ای نے اسرائیلی وزیر اعظم کے دورے سے متعلق رپورٹوں کو مسترد کیا ہے۔ ایک سوشل میڈیا پوسٹ میں یو اے ای کی وزارت خارجہ نے کہا کہ رپورٹس غلط ہیں اور اس بات پر زور دیا کہ اسرائیل کے ساتھ یو اے ای کے تعلقات خفیہ نہیں بلکہ کھلے ہیں اور سرکاری طور پر اعلان کردہ ابراہیم معاہدے پر مبنی ہیں۔ پوسٹ میں مزید کہا گیا ہے کہ کوئی خفیہ میٹنگ نہیں ہوئی ہے۔ ایران نے مذکورہ رپورٹ پر شدید رد عمل کا اظہار کیا ہے۔ ایران کے وزیر خارجہ عباس عراقچی نے خلیجی ممالک کو اسرائیل کے ساتھ تعاون کرنے پر خبردار کیا اور کہا کہ ایران کے خلاف اسرائیل کا تعاون کرنے والے کسی بھی ملک کو جواب دہ ٹھہرایا جائے گا۔ آئی پی ایل کرکٹ میں کل رات رائے پور میں کولکاتہ نائٹ رائیڈرز پر رائل چیلنجرز بنگلورو کی 6 وکٹ سے جیت کے دوران وراٹ کوہلی نے تاریخ رقم کرتے ہوئے کئی ریکارڈ توڑے۔ کوہلی نے 60 گیندوں میں
3: برٹش راج کا اتینت کرور چہرہ جنتا کے سامنے رکھ دیا۔ سن 1896 میں پونے میں پلیگ پھیلا، دھیرے دھیرے اس نے ایک مہاماری کا روپ لے لیا۔ فروری 1897 میں برٹش سرکار نے وشیش پلیگ سمیتی کا گٹھن کیا۔ بھارتی سیول سیوا کے ادھیکاری ڈبلیو سی رینڈ کو اس کا ادھیکش بنایا گیا۔ رینڈ کا درشٹیکون وشدھ روپ سے سینے کاروائی کے پکش میں تھا۔ اس کا رویہ اتینت سمویدنہین رہا۔ رینڈ نے پلیگ نیانترن کے لیے ڈاکٹرز کے ستھان پر 800 سے ادھک برٹش سینکوں کو پونے کی گلیوں میں اتار دیا۔ ان سینکوں نے پلیگ کی جانچ کے نام پر جو کاروائی کی وہ اتینت گھرنت تھی۔ یہ سینک آدھی رات کو لوگوں کے گھر میں گھس جاتے اور گھر کے سامان کو نشٹ کر دیتے۔ یہ سینک پوجا گھروں میں بھی گھس جاتے، پوجا استھان کو اپوتر کرتے، دھارمک پرتیکوں کا ترسکار کرتے، مورتیوں کو توڑتے اور انہیں اپمانت کرنے کا کرتیہ کرتے۔ پلیگ جانچ کے نام پر سینک مہیلاؤں کو نروستر کرواتے اور ان کی گرما کے ساتھ کھلواڑ کیا جاتا، لوگوں کو شیوروں میں بھیج دیا جاتا اور اتینت امانوی ویوہار ان کے ساتھ کیا جاتا تھا۔ ان گھٹناؤں نے مہادیو ونائک راناڈے اور چاپیکر بندھوؤں کے من میں پرتیشودھ کی جوالا جلا دی۔